0: Get ready for non-stop hits. It's back-to-back English bangers.
1: जो का हचकोले खा रही थी उसको स्टेबल किया जाए और मुल्क के जो तरक्की के रास्ते जो हैं उनको कुशादा किया जाए, यकीनन उससे आम आदमी को बहुत मुश्किलात पेश आई, बड़ी तकलीफ आई और मैं समझता हूँ कि मैं अपनी तरफ से और पूरी काबीना की तरफ से पाकिस्तान के 24 करोड़ आवाम का शुक्रिया अदा करना चाहता हूँ जिन्होंने बड़े सब्र और तहमल से ये जो एक महंगाई थी उसको बर्दाश्त किया और सब्र और तहमल से काम लिया। अल्हम्दुलिल्लाह इन दो सालों में महंगाई 38% से कम होकर सिंगल डिजिट में आई, मगर अब फिर चूँकि गल्फ़ में जो क्राइसिस है उसके नतीजे में फिर उसमें थोड़ा सा इजाफा हुआ। इसी तरीके से जो आपका जो बैंकों का पॉलिसी रेट है वो भी 22.5% से 11% पे आया है और ये भी मज़ीद इसमें कमी आती, मगर गल्फ़ क्राइसिस की वजह से इसमें भी हमें मुश्किलात का सामना करना पड़ा। बार कैफ हमारे जो मेन जो इकोनॉमिक इंडिकेटर्स हैं वो आपके सामने हैं, उसमें मैं जाए बगैर ये कहना चाहता हूँ कि आज इन तमाम तर चैलेंजेस का मुकाबला करते हुए आज हमारी जो इकॉनमी है वो स्टेबल है और उम्मीद की जानी चाहिए कि ये तीसरा बजट जो आपकी मंजूरी के बाद इंशाल्लाह पेश होगा उससे हमारी मईशत का पहिया जो है वो तेज़ी से घूमना शुरू कर देगा, बशर्ते कि हम सब मिलकर दिन रात चबाना रोज़ मेहनत करें और अपने अपनी जो जिम्मेदारियां हैं उनको कमा हकों निभाने के लिए पूरी तैयारी करें। इस बजट को बनाने में यकीनन बहुत चैलेंजेस थे, तो मैं समझता हूँ कि कोई कौम तरक्की तो दूर की बात है, वो अपने आप को संभाल नहीं सकती अगर उसके जो सिक्योरिटी अगर मजबूत ना हो और नाकाबिले तस्खीर ना हो। पानी की रिजर्वॉयर्स बनानी है, डैम्स बनाने हैं, हमें फिल फॉर अपनी जो इंडिजिनस एनर्जी के हमारे जो ज़राए हैं उनके ऊपर हम फौरी तौर पर तेज़ी से कदम बढ़ाएँ, जिसमें आपकी सोलर पैनल्स हैं, आपकी अपनी विंड आपकी है, अब बैटरी भी आ चुकी है जो कि बड़ी मुनासिब दामों पर मिलना शुरू हो गई है। तो इन तमाम मामलात के लिए आपको फंड चाहिए। चुनाचे मैं इख्तसार के साथ ये कहना चाहता हूँ कि पिछले 1.5 महीने में सूबों के साथ बड़ी भरपूर हमारी इंटरेक्शन रही, सुबह पंजाब के साथ, सुबह सिंध के साथ, सुबह बलूचिस्तान केपी के साथ, और इसमें उनको बताया गया कि किस तरीके से वफाक को इस वक्त एडिशनल फंड्स की ज़रूरत है। इन चैलेंजेस को सामने रखते हुए सूबों के साथ एक बड़ी मीनिंगफुल डायलॉग शुरू हुआ। मैंने पर्सनली भी सुबह पंजाब के साथ जाके उनको अपनी टीम के साथ सारी सूरत हाल पेश की और मैं बहुत शुक्रगुजार हूँ मियां मोहम्मद नवाज शरीफ साहब का, अपने कायद का, और वज़ीर आला पंजाब मरियम नवाज साहिबा का जिन्होंने फेडरल गवर्नमेंट की और मुल्क के लिए जो जायज़ जो हमारी जो रिक्वायरमेंट्स हैं, जो हमारी जो प्रेसिंग नीड्स हैं उसके लिए उन्होंने कुशादा दिल्ली का मुजाहरा किया और एक अच्छे अंदाज में उन्होंने कहा कि हम फेडरल गवर्नमेंट की इस जो जो चैलेंजेस हैं डिफेंस के, वाटर सिक्योरिटी, उसके लिए हम तैयार हैं। इसी तरीके से फिर हमने सुबह सिंध से बात की, मैं खुद और हमारी टीम सब हम उनके साथ मिले और इस हवाले से उनके साथ कई नशस्तें हुई, तो मैं उन्होंने भी अल्हम्दुलिल्लाह उन्होंने पूरी तरह तावन का उन्होंने मुजाहरा किया और इसके लिए मैं जनाब सदर आसिफ अली जरदारी और جناب چیئرمین بلاول بھٹو زرداری اور پیپلز پارٹی کا شکر گزار ہوں انہوں نے یہ ملک کے بہترین مفاد میں فیصلہ کیا. اسی طریقے سے صوبہ بلوچستان کے وزیر اعلیٰ نے بڑی کشادہ دلی کا مظاہرہ کیا. انہوں نے کہا کہ وزیر اعظم جو صوبہ پنجاب اور صوبہ سندھ ایگری کریں گے اور جو آپ کہیں گے ہم تمام تر اپنی جو مشکلات کے باوجود ہم آپ کے ساتھ ہیں. اور اسی طریقے سے صوبہ کے پی سہیل افریدی صاحب نے بھی اسی مثبت جذبوں کا مظاہرہ کیا. ہماری جو نیشنل اکنامک کاؤنسل کی میٹنگ اس میں چاروں صوبوں نے مل کر جو ہمارا جو ڈیولپمنٹ پلان اور سارے صوبوں کے منصوبے ان کے اپنے ای ڈی پیز سب کو انہوں نے اتفاق کے ساتھ اس کی پوری تائید کی, اس کی انہوں نے اپروول دی. میں سمجھتا ہوں کہ یہ ایک ایسا مرحلہ تھا اور ہے کہ جس کے لیے میں سمجھتا ہوں کہ قومی وحدت, قومی یکجہتی اور اتحاد کا اس سے شاندار ثبوت نہیں مل سکتا, اور اس کے لیے میں اپنی پوری ٹیم کا شکریہ ادا کرنا چاہتا ہوں جہاں پر میں نے صوبائی قیادتوں کا اور اپنی لیڈرشپ کا شکریہ ادا کیا ہے. اسی طریقے سے میں اپنی فیڈرل گورنمنٹ میں اپنی پوری ٹیم کا شکریہ ادا کرنا چاہتا ہوں, اور میں صوبوں کے ساتھ جو ڈائیلاگ جاری رہا اس حوالے سے اور دوسرے حوالوں سے جناب ڈپٹی پرائم منسٹر اسحاق ڈار صاحب کا, جناب فنانس منسٹر محمد اورنگزیب صاحب کا, اور اپنے لا منسٹر اپنے رونا ثناء اللہ صاحب کا, جناب چودھری ڈاکٹر احسن اقبال صاحب کا, اور درجہ بر درجہ تمام منسٹرز کا, سیکرٹریز کا, ان تمام احباب کا, ڈیفینس منسٹر صاحب کا, آپ سب کا میں درجہ بدرجہ فردن فردن اور اجتماعاً دل کی گہرائیوں سے شکریہ ادا کرنا چاہتا ہوں کہ آپ کی معاونت کے بغیر یہ کام ممکن نہیں تھا. میری گزارش ہے کہ ان سب کے لیے آپ بھرپور تعلیم کے لیے تحسین پیش کریں کہ انہوں نے اس میں بہت ہی شاندار کام کیا. آج ٹیکس ریلیف اور معیشت کو آگے بڑھانے کے لیے جو اقدامات ہیں وہ بھی آپ کو پیش کریں گے, لیکن یہاں پر میں اپنی بات ختم کرنے سے پہلے یہ عرض کرنا چاہوں گا, ہماری ٹیم نے آئی ایم ایف کے ساتھ شبانہ روز ان سے کام کیا اور بڑے بڑے لمبے ان کے مکالمے ہوئے, تو چنانچہ آخری مکالمہ میرا ہوا ایم ڈی آئی ایم ایف کے ساتھ. ان سے میری کوئی آدھ پون گھنٹے کی میری ٹیلی فون ان سے کال ہوئی, اور وہ پاکستان کی معیشت کے حوالے سے آپ کی جو کارکردگی ہے وہ بڑی متاثر ہیں, اور انہوں نے کھلے دل سے اعتراف کیا کہ وزیر اعظم میں پاکستان کی جو دو سالہ کارکردگی ہے میں بہت نہ صرف مطمئن ہوں, میں اس کی ستائش کرتی ہوں. الحمدللہ یہ جو مہینے ڈیڑھ مہینے میں جو کاوش کی گئی ہے اس کے نتیجے میں آج جو بجٹ جو پیش کیا جا رہا ہے, مجھے امید ہے اللہ تعالیٰ کے فضل و کرم سے کہ اگر ہم اپنی کمر کسیں گے, شبانہ روز محنت کریں گے, تو خوشحالی انشاءاللہ قوم کا, آپ کا, ہمارا مقدر ہوگی. میں چائنا گیا تھا, میں آپ کو بتا چکا ہوں چار اہداف ہیں جو ہمارے سی پیک 2.0 کے ہیں, ایگریکلچر, اے آئی آئی ٹی, مائنز اینڈ منرلز, اسپیشل اکنامک زونز, اور جی ٹو جی, وہ آپ کی وہ شاہراہ جو ہے کراکرم ہائی وے, باقی سارا موسٹلی جی ٹو جی ہوگا انشاءاللہ. تو چائنا کی وزٹ بھی انتہائی حوصلہ افزا تھا, انتہائی مثبت تھا الحمدللہ. اور اس بجٹ کی اپروول میں جہاں پر پیپلز پارٹی کے ساتھ جو ہمارا مکالمہ ہوا اور ان کے ساتھ بڑی تفصیلی گفتگو ہوئی, بالآخر اس میں ہم الحمدللہ کامیاب ہوئے. وہاں پر ہمارے جو دوسرے حلیف پارٹیز ہیں انہوں نے بلا مشروط, غیر مشروط, انہوں نے ہمیں اس میں پورا سپورٹ کیا, جس میں ہمارے ساتھی ایم کیو ایم کے شامل ہیں, آئی پی پی کے علیم خان صاحب شامل ہیں, مسلم لیگ کے جناب چودھری صاحب شامل ہیں, بلوچستان عوامی پارٹی کے جناب میر خالد مقصد صاحب شامل ہیں, نیشنل پارٹی کے پلین بلوچ صاحب ہیں اور یہ تمام ساتھیوں نے ہماری بھرپور معاونت کی، بھرپور ساتھ دیا، اور تب الحمدللہ آج یہ بجٹ ڈاکومنٹ مکمل ہوا. ان الفاظ کے ساتھ میں آپ سب کا بہت شکریہ ادا کرتا ہوں اور اب آگے بڑھتے ہیں. تھینک یو ویری مچ.
2: وزیراعظم محمد شہباز شریف کی وفاقی کابینہ کے خصوصی اجلاس سے ابتدائی گفتگو. انہوں نے کہا کہ آج وفاقی کابینہ کا ایک نکاتی ایجنڈا بجٹ ہے. تمام تر معاشی چیلنجز کے باوجود بہترین بجٹ پیش کرنے کی انہوں نے بات کی. انہوں نے کہا کہ ہمیں عام آدمی کی مشکلات کا بخوبی اندازہ ہے. آج ہماری حکومت تیسرا وفاقی بجٹ پیش کرنے جا رہی ہے. توقع ہے کہ تیسرا بجٹ ہماری معیشت کو تیزی سے آگے لے جانے میں مدد کرے گا. حکومتی
3: سر اور سنگیت ساز و آواز آپ کا من پسند ریڈیو چینل FM 101.

0: اتفاقاً نہیں آئی
1: جی.
0: اس کا آغاز گزشتہ برس مئی میں ہوا جب بھارتی جارحیت کو پاکستان کی جانب سے ایسا جواب ملا کہ پوری دنیا کو نوٹس لینا پڑا. ہماری مسلح افواج نے دشمن کو ایسا منہ توڑ جواب دیا کہ وہ چند ہی گھنٹوں میں امن کی بات کرنے پر مجبور ہوا. یہ کامیابی دہائیوں کی پیشورانہ طبیعت اور تیاری کا نتیجہ تھی. آپریشن بریان المرسوس کی کامیابی ہماری قومی تاریخ کا ایک روشن باب ہے. آج دنیا پاکستانی دفاعی قوت کی معترف ہے. یہی وجہ ہے کہ ہماری فضاؤں کا تحفظ کرنے والے فائٹر جیٹس کو کئی ممالک اپنی فضائیہ میں شامل کرنے کے لیے پاکستان سے رابطے میں ہیں. ہماری دفاعی صنعت قیمتی زر مبادلہ کمانے کا بھی ایک ذریعہ بن چکی ہے. یہ اس بات کا ثبوت ہے جناب اسپیکر کہ مضبوط دفاع نہ صرف ہماری سالمیت کے لیے اہم ہے بلکہ یہ ملک کی معاشی ترقی میں معاون ثابت ہو سکتا ہے. جناب اسپیکر اسی دفاعی قوت نے نہ صرف خطے بلکہ دنیا بھر میں ہماری اسٹریٹجک پارٹنرشپ کا نقشہ نئے سرے سے ترتیب دیا ہے. میں خصوصی طور پہ پاکستان اور سعودی عرب کے درمیان اسٹریٹجک میوچل ڈیفینس اگریمنٹ کا ذکر کرنا چاہوں گا. ہمارے دونوں ممالک کے درمیان ایمان اور بھائی چارے کا رشتہ پہلے سے موجود تھا. تاہم اس باضابطہ دفاعی معاہدے کی وجہ سے خادمین حرمین شریف کے ساتھ ہمارے تعلقات اور برادرانہ رشتوں کو ایک نئی اور مستحکم بنیاد ملی ہے. یہ ہمارے لیے ایک بہت بڑا اعزاز ہے لیکن ساتھ ہی ہمارے لیے ایک بھاری اور مقدس ذمہ داری ہے جسے نبھانے کے لیے ہم پورے عزم اور یقین کے ساتھ سعودی عرب کے ساتھ کھڑے ہیں. ہمارے تعلقات میں یہ اہم تبدیلی ہماری قیادت کی مرہون منت ہے جس کے لیے وزیر اعظم پاکستان، فیلڈ مارشل اور ہماری پوری سفارتی اور عسکری قیادت یقیناً مبارکباد کی مستحق ہے. جناب اسپیکر پچھلے مہینوں میں خدائے بزرگ و برتر نے پاکستان کو ایک بے مثال کامیابی دلائی ہے. موجودہ دور کی خطرناک ترین جنگ کے دوران امریکہ اور ایران نے پاکستان کا اعتبار کرتے ہوئے اسے اپنے درمیان ایک ایماندار ثالث کے طور پر قبول کیا. پاکستان نے اس کردار کو بخوبی انجام دینے کے لیے انتہائی مخلص کوششیں کی ہیں جو آج بھی جاری ہیں. الحمدللہ ہم اسلام آباد پیس ٹاک سے ذریعے امریکہ اور ایران کو 47 سال کے بعد ایک میز پر لانے میں کامیاب ہوئے. پاکستان کی کوشش ہے کہ جلد ہی ایک معاہدے کے ذریعے خطے میں دیرپا امن کے قیام کو ممکن بنایا جا سکے اور اپنائے حرمت سے تیل کی سپلائی پہلی کی طرح بحال کی جا سکے. امریکی اور ایرانی صدور نے متعدد بار وزیر اعظم محمد شہباز شریف اور فیلڈ مارشل سید آصف منیر کے بطور ثالث اہم کردار کی تعریف کی ہے. یہ وہ فقید المثال کامیابی ہے جس سے قوموں کی برادری میں ہمارا احترام اور وقار بڑا ہے اور ہماری کاوشوں کو ہر سطح اور فورم پر سراہا گیا ہے. جناب اسپیکر پاکستان نے گزشتہ چند ماہ کے دوران خطے میں امن، استحکام اور کشیدنے کمی کے لیے جو فعال، متوازن اور ذمہ دارانہ سفارتی کردار ادا کیا ہے اس میں ہمیں اپنے عظیم اور آزمودہ ہمسایہ ملک چین کی مکمل حمایت اور ہم آہنگی حاصل رہی ہے. دونوں ممالک کے درمیان علاقائی امن اور استحکام کے لیے مشترکہ اور مضبوط امن کوششوں پر مکمل اتفاق رائے اور گہری ہم آہنگی موجود ہے. جناب اسپیکر پاک چین تعلقات ہماری خارجہ پالیسی کا اہم ستون ہے. یہ دوستی ہمالیہ سے بلند، سمندر سے گہری اور شہد سے میٹھی ہے. چین پاکستان کا سب سے اہم تجارتی شراکت دار ہے. یہ تعلق ایک ایسی اسٹریٹجک شراکت داری کی شکل اختیار کر چکا ہے جو محض حکومتوں تک محدود نہیں بلکہ دو اقوام کے دلوں اور تقدیر سے جڑا ہوا رشتہ ہے. وزیراعظم میاں محمد شہباز شریف کے حالیہ دورہ چین نے اس شراکت داری کو نئی اور ٹھوس جہتیں عطا کی ہیں. میں اب آئل پرائسز پہ بات کرنا چاہوں گا. جناب اسپیکر امریکہ اور ایران جنگ کے اثرات پر ہم نے پہلے ذکر کیا ہے. اس جنگ کی وجہ سے پیٹرول اور ڈیزل کی بین الاقوامی منڈیوں میں قیمتوں میں خوش ربا اضافہ ہوا. ہر گھر کے بجٹ پر نیا اور غیر متوقع دباؤ آیا. یہاں یہ سمجھنا انتہائی اہم ہے کہ پیٹرول اور ڈیزل کی مقامی قیمتیں عالمی منڈی کی پوری شدت کا اظہار نہیں تھی. اگر حکومت اس جھٹکے کا پورا بوجھ عوام پر منتقل کر دیتی تو یہ قیمتیں اس سے کہیں زیادہ ہوتی. اسی لیے وزیر اعظم پاکستان کی ہدایت پر حکومت نے 128 ارب روپے کی عمومی سبسڈی के जरिए अवाम को बराह रास्त रिलीफ दिया, फिर जल्दी सूबाई हुकूमतों की तावन से, और हम उनके बहुत शुक्रगुजार हैं कि उन्होंने टारगेटेड सब्सिडीज का निज़ाम मुतारफ करवाया जिसके जरिए ज़रूरतमंद अफराद को पेट्रोलियम मसनूआत की कीमतों में रिलीफ दिया गया और अभी भी दिया जा रहा है। जनाब स्पीकर, पाकिस्तान एक मुस्तकम मईशत और माशी बफर्स के साथ अमरीका ईरान जंग के बहरान में दाखिल हुआ। इस बहरान में जहाँ खत्ते और दुनिया के दीगर कई ममालक में ईंधन की किल्लत, पेट्रोल पंप्स पर लंबी कतारें और एक्सचेंज रेट में गिरावट देखी गई और हमसे बेहतर वसाइल के हामिल बाज़ मुल्कों को आलमी मालियाती इदारों के पास भी जाना पड़ा, वहाँ पाकिस्तान ने हुकूमत के बरवक्त और मुदब्बराना फैसलों और मजबूत मुआशी बफर्स की वजह से ईंधन को कोई किल्लत और रैशनिंग ना हुई, ना पेट्रोल पंप्स पर कतारें लगी, ना कोई अमन अमान का मसला पैदा हुआ और ना ही एक्सचेंज रेट मुतासर हुआ, बल्कि इस बहरान के दौरान फिच रेटिंग एजेंसी ने पाकिस्तान की रेटिंग को मुस्तहकम करार दिया। जनाब स्पीकर, हमें इस हवाले से अवाम को पेश आने वाली मुश्किलात का इदराक है। इसके साथ ही हुकूमत बैनुल-अक़वामी मार्केट में तेल की कीमतों में कमी का फायदा अवाम को मुंतकिल कर रही है। जनाब स्पीकर, ये मौजूदा हुकूमत का तीसरा बजट है, लिहाजा मैं जरूरी समझता हूँ कि तकरीर के आगाज में पिछले दो सालों के सफर का मुख्तसर अहाता करता चलूँ। हमने ये सफर एक मुश्किल मकाम से शुरू किया। वजीर आजम पाकिस्तान की क्यादत में मौजूदा हुकूमत ने अनथक मेहनत से हालात पर काबू पाया है और कई अहम और दूरदर्श नतायज की हामिल मुआशी कामयाबियां हासिल की हैं, दो दर्ज ज़ैल हैं। अल्लाह ताला के फजलो करम से मौजूदा माली साल में सैलाब से होने वाले नुकसानात और अमरीका ईरान जंग के बावजूद हमारी मुआशी शरा नमू 3.7% तक पहुँच चुकी है। हमारी बड़ी सनतों की पैदावार सलाहियत बढ़ रही है। इस माली साल में लार्ज स्केल मैन्युफैक्चरिंग की शरह नमू 6.1% तक रही है, जबकि खिदमात के शोबे में 4.1% शरह नमू सामने आई है। LSM और खिदमात की शोबों की शरह नमू पिछले 4 सालों की बुलंद तरीन सतह पर है। अल्हम्दुलिल्लाह, हमारी मईशत का हजम $452 अरब तक पहुंच चुका है, जो हमारी मईशत का एक नया संगे मील है। GDP के हजम में इजाफे की वजह से हमारी फीकस आमदन पिछले साल के $1,751 से बढ़कर $1,901 हो गई है। पिछले 2 सालों में पॉलिसी रेट में तारीखी कमी वाकई हुई और ये शरह 22% से कम होकर 11.5% पर आ गई है। हमारे ज़र मादनवक के ज़खायर में भी नुमाया बेहतरी आई है, ये 3 साल कबल $4 अरब से कम थे और जो अब बढ़कर $17 अरब से जायद हो चुके हैं, जो कि तकरीबन 3 महीनों की दरामद के लिए काफ़ी है। तफसीलात ज़र भी नई बुलंदियों को छू रही हैं। पिछले माली साल के $38 अरब के मुकाबले में इस माली साल के पहले 11 माह में तफसीलात का हजम $38 अरब तक पहुँच चुका है। इंशाल्लाह इस साल भर की तरसीलात $41 अरब से तजावत कर जाएंगी, जो कि हमारी तारीख की बुलंद तरीन सदा होगी। FDI के टैक्स टू GDP शरह माली साल 22-23 में 8.5% से बढ़कर 10.3% तक पहुंच चुकी है, यानी सिर्फ 3 सालों में मुल्की मईशत के तनासिब से टैक्सों के शरह में तकरीबन 2% का नुमाया इजाफा हुआ है। इन इकदाम के नतज हमारे मालियाती इस्तेकाम में भी नुमाया नजर आते हैं। हमारा मालियाती खसारा जून 2023 में GDP का 7.8% था, मौजूदा माली साल के इस्तेमाल में ये 4% तक आ जाएगा। 2 साल कबल हमारी प्राइमरी बैलेंस में GDP के 0.7% के बराबर लादा दरपेश था। मौजूदा माली साल में हम प्राइमरी बैलेंस को 1.6% के सरप्लस तक ले आए हैं। इस तरह प्राइमरी बैलेंस में GDP के हिसाब से 2.3% की बेहतरी आई है। पिछले माली साल में अफराते जर की शरह गुज़रा साल की 23.4% से कम होकर 4.5% तक आ गई थी। मौजूदा साल के दौरान भी ईरान अमेरिका जंग के बावजूद भी महंगाई की औसत शरह तकरीबन 7% रहने की तवक्को है, जो कि मौजूदा माली साल के तखमीना 7.5% से कम है। हालिया महीनों में अफराते जर की शरह में इजाफा हुआ है, जिसकी बुनियादी वजह مشرق وسطی کی کشمکش ہے. انشاءاللہ جنگ کے بادل چھٹے تو مہنگائی کی شرح بھی کم ہو جائے گی. ہمارے معاشی اور مالیاتی استحکام کی وجہ سے ہماری معیشت پر عالمی ترقیاتی اور مالیاتی اداروں کا اعتماد بڑا ہے اور دنیا کی بڑی ریٹنگ ایجنسی موڈیز، فچ اور ایس این پی نے پاکستان کی ریٹنگ کو اپ گریڈ کیا، جس سے ہماری کریڈٹ ریٹنگ مستحکم ہوئی. جناب اسپیکر، اسی اعتماد کا نتیجہ ہے کہ پاکستان 2022 کے بعد پہلی مرتبہ بین الاقوام بانڈ مارکیٹ میں واپس آیا. 4 سال میں پاکستان نے پہلی مرتبہ 750 ملین ڈالر یورو بانڈ کا کامیابی سے اجرا کیا. عالمی غیر یقینی صورتحال کے باوجود ہماری بانڈز کی طلب مستحکم رہی. اس کا تسلسل ہمیں پچھلے ماہ نظر آیا جب پاکستان نے پاک چین سفارتی تعلقات کی 75ویں سالگرہ کے موقع پر ملکی تاریخ کا پہلا پینڈا بانڈ جاری کیا، جس کی مانگ ہماری پیشکش سے 5 گنا زیادہ تھی. یہ 2.5% مارک اپ پر جاری کیا گیا. اس طرح پاکستان دنیا کے دوسرے بڑی معاشی نظام کا حصہ بن گیا. جناب اسپیکر، معاشی بہتری کے پاکستان سٹاک ایکسچینج پہ بھی مثبت اثرات مرتب ہوئے ہیں. اس بہتری کے پیچھے پاکستان کے کارپوریٹ شعبے کی بہتر کارکردگی ہے. کارپوریٹ شعبے نے جنوری-مارچ 2026 میں پچھلے سال کے اسی عرصہ کے مقابلے میں 22% زیادہ منافع حاصل کیا، جبکہ موجودہ مالی سال کے پہلے نو ماہ میں یہ منافع 9% رہا ہے. اس کے ساتھ ساتھ پاکستان سٹاک ایکسچینج میں سرمایہ کاروں کی تعداد میں پچھلے ایک سال میں 1,73,000 نئے سرمایہ کاروں کا ریکارڈ اضافہ ہوا ہے. خوش آئین بات یہ ہے کہ ان نئے سرمایہ کاروں میں ایک بڑی تعداد نوجوانوں پر مشتمل ہے. اس سال میں اب تک 11 IPOs کا اجرا ہو چکا ہے، جو کہ پچھلی 2 دہائیوں میں ایک سال میں سب سے زیادہ تعداد ہے. اسی طرح ایس سی پی میں 39,000 نئی کمپنیوں کا اندراج ہوا ہے. دنیا کی بڑی کمپنیاں جیسے گوگل، وی آن، بی وائی ڈی، رامکو، علی بابا گروپ، اے ڈی پورٹس، رقمی، مشرق اور ٹرکش پیٹرولیم پاکستان میں سرمایہ کاری کر رہی ہیں. حکومت کے قائم کردہ ٹیکنالوجی زون میں 250 سے زائد نئی کمپنیوں نے اپنا کاروبار شروع کیا ہے اور 25,000 سے زائد ٹیک پروفیشنلز کو روزگار ملا ہے، جو نئے اور موجودہ سرمایہ کاروں کا پاکستان میں کاروباری ماحول کو بڑھاتے ہوئے اعتماد کا منہ بولتا ثبوت ہے. جناب اسپیکر، گزشتہ سال اسی ایوان میں میں نے اپنی بجٹ تقریر کے دوران ہم نے یہ قوم سے وعدہ کیا تھا کہ ہم دعائیوں سے التوا کا شکار نجاری نجکاری کا ایجنڈے کو عملی شکل دیں گے. میں آج اس ایوان کو بتاتے ہوئے خوشی محسوس کرتا ہوں کہ یہ وعدہ صرف وعدہ نہیں رہا بلکہ ایک حقیقت بن چکا ہے. ہم نے فرسٹ ویمن بینک کے نجکاری سے آغاز کیا اور پھر 23 دسمبر 2025 کو پوری قوم نے دیکھا کہ اسلام آباد میں ایک شفاف اور براہ راست ٹیلی ویژن پر نشر ہونے والی نیلامی کے ذریعے پاکستان انٹرنیشنل لائنز ایئر لائنز کو مجموعی طور پر 185 ارب روپے کے عوض نجی شعبے کے حوالے کر دیا گیا. یہ کامیاب اور تاریخی نجکاری وزیر اعظم پاکستان کے اس ویژن کے عین مطابق ہے کہ نجی شعبہ ہی ملک کی پائیدار معاشی ترقی کا ضامن اور علم بدار ہے. پرائیویٹ سیکٹر از گوئنگ ٹو لیڈ دس کنٹری. پی آئی اے کی کامیاب نجکاری کے بعد ہم 1-5 سالہ منصوبے پر عمل پیرا ہیں، جس کے تحت کئی حکومتی اداروں کو نجی شعبے کے حوالے کیا جائے گا. اس میں ڈسکوز، جینکوز، بینکس، انشورنس کمپنیاں اور ہوائی اڈے شامل ہیں. اس سلسلے میں 3 ڈسکوز کے پہلے بیچ کی نجکاری کے لیے اظہار دلچسپی کے نوٹس جاری ہو چکے ہیں. جناب اسپیکر، ایک فعال، متحرک اور شفاف ٹیکس انتظامیہ کسی بھی ریاست کی معاشی خود مختاری کی ضمانت ہے. ٹیکس کی وصولی کے بغیر کاروبار مملکت سر انجام نہیں پا سکتا اور نہ ہی ترقیاتی کاموں کے لیے وسائل مہیا ہو سکتے ہیں. اس لیے ایف بی آر میں جامع اور وسیع تر اصلاحات جاری اساری ہیں. ایف بی آر میں اصلاحات کے مطابق کہ اب تک کے نتائج جناب اسپیکر بہت حوصلہ افزا ہیں. مالی سال 2022-23 میں ایف بی آر کی سالانہ ٹیکس وصولی 7,200 ارب روپے تھی، جو کہ اگلے 3 سالوں میں دگنا ہو گئی ہے اور موجودہ مالی سال کے اختتام پر 13,000 ارب تک پہنچ جائے گی. یہ اضافہ ایک ایسی کارکردگی ہے جس کی نظیر پاکستان کی حالیہ تاریخ میں کم ہی ملتی ہے. یہ صرف محصولات میں اضافہ نہیں بلکہ پاکستان کے ٹیکس نظام میں ایک سٹرکچرل تبدیلی ہے. میں اس ایوان کو بتانا چاہتا ہوں کہ اس تبدیلی کی قیادت خود وزیراعظم پاکستان میاں محمد شہباز شریف کر صاحب کر رہے ہیں، جو ہفتہ وار اجلاسوں کی خود صدارت کرتے ہیں اور پیش رفت کا جائزہ لیتے ہیں۔ جناب اسپیکر، اس تبدیلی کے ٹھوس ثمرات سامنے آ رہے ہیں۔ سب سے پہلے پروڈکشن مانیٹرنگ کا نظام ہے، جس میں مرکزی ڈیش بورڈز، ویڈیو انالیٹکس اور ٹیمپرنگ الرٹ سے مدد لی جا رہی ہے۔ یہ نظام 27 سیمنٹ فیکٹریوں اور 75 شوگر ملوں پر نافذ ہو چکا ہے۔ صرف ان دو شعبوں سے سالانہ بنیاد پر تقریباً 61 ارب روپے اضافی ٹیکس متوقع ہے۔ اس کے علاوہ آرٹیفیشل انٹیلیجنس اور مشین لرننگ پر مبنی کمپلائنس مینجمنٹ کا نظام 840 سے زائد ہائی ریسک کیسز کی نشاندہی کر چکا ہے، جن کا متوقع ٹیکس امپیکٹ تقریباً 34 ارب روپے ہے۔ اس طرح فیس لیس کسٹم اسسمنٹ کے ذریعے ہم نے امپورٹر اور کسٹم افسر کے درمیان براہ راست رابطے کو کم کیا ہے، جس سے نہ صرف پر کنسائنمنٹ محصولات میں اضافہ ہوا ہے، بلکہ ہراسانی یا آپ ہراسمنٹ کی سمجھ لیں اور رشوت کے امکانات بھی کم ہوئے ہیں۔ جناب اسپیکر، آنے والے مہینوں میں پروڈکشن مانیٹرنگ کے نظام کو نئے شعبوں تک وسیع دی جائے گی، جن میں ٹیکسٹائل، مشروبات، آئرن اینڈ اسٹیل، گھی اور خوردنی تیل، ٹائرز، پیپر اینڈ بورڈ اور دیگر شعبے شامل ہیں۔ یہ اس توسیع ملک کی منظم صنعت کے ایک بڑے حصے کا احاطہ کرے گی۔ جناب اسپیکر، ان تمام اصلاحات اور اقدامات کا حتمی مقصد ایک ایسے ٹیکس نظام کا حصول ہے جو منصفانہ ہو، جس میں ایماندار ٹیکس دہندہ پر کم بوجھ پڑے، جو ڈیٹا کی مدد سے ٹیکس چوری کے واقعات کا سدے باب کرے اور انسپیکٹر کی سواد دید اور آربیٹری ایکشن کی بجائے ڈاکومنٹیشن اور کمپلائنس کے ذریعے محصولات میں اضافہ ممکن بنائے۔ ہماری یہ کاوش نہ زیادہ ٹیکس کے حصول کا ذریعہ نہیں، بلکہ ریاست اور شہری کے درمیان اس بنیادی سماجی رشتے کی تجدید ہے، جس میں شہری کا ریاست پر اعتماد بحال ہو اور ریاست شہری کی محنت کا احترام کرے۔ یہی وہ بنیاد ہے جس پر پاکستان کے مستقبل کی پوری معیشت کھڑی ہوگی انشاءاللہ۔ جناب اسپیکر، پاکستان کی معاشی ترقی اس وقت تک ادھوری ہے جب تک معیشت کی برکات ہر اس گھرانے، ہر اس کسان، ہر اس چھوٹے کاروبار اور ہر اس نوجوان اور خاتون تک نہیں پہنچ جاتی، جنہیں روایتی بینکاری نظام نے ہمیشہ نظر انداز کیا ہے۔ ہم نے وزیراعظم پاکستان کی رہنمائی میں نجی شعبے کے تعاون سے ان طبقات کو قرضے فراہم کرنے کا قدم اٹھایا ہے۔ اس حکمت عالمی کے تحت 5 اہم سکیمیں متعارف کرائی جا چکی ہیں، جن کی تفصیلات میں اس معزز ایوان کے سامنے پیش کرنا چاہتا ہوں۔ نمبر 1، سب سے پہلا منصوبہ زرخیزی کے نام سے شروع کیا گیا ہے، جس کے ذریعے 7,50,000 چھوٹے کسانوں کو بلا ضمانت مکمل طور پر ڈیجیٹل عملے کے ذریعے 300 ارب کے قرضہ جات فراہم کیے جا رہے ہیں۔ اسی سلسلے کی دوسری سکیم وزیراعظم کا اپنا گھر پروگرام ہے۔ اس کم لاگت وزیراعظم ہاؤسنگ فائنانس سکیم کے ذریعے کم اور متوسط آمدنی والے طبقے کو صرف 5% مارکہ پر مورٹگیج کی سہولت فراہم کی جا رہی ہے۔ اور میں اس میں صرف ایک ذکر کرتا جاؤں، کیونکہ وزیراعظم پاکستان نے اس میں کل خود ایک میٹنگ کی، جس میں یہ پورا کلیئر ہو چکا ہے کہ اس میں 90 بلین روپے کی جو لونز ہیں وہ اپروو ہو چکے ہیں اور 11 بلین روپیہ ڈسبرس ہو چکا ہے۔ ہماری حکومت کا تیسرا اہم قدم پاکستان ایکسلیریٹڈ وہیکل الیکٹریفیکیشن اسکیم کا اجرا ہے، جس کے تحت ای بائکس اور ای رکشوں کی خریداری کے لیے سبسیڈائز فائنانسنگ فراہم کی جا رہی ہے۔ اس سلسلے کی چوتھی اسکیم پرائم منسٹرز فین ریپلیسمنٹ پروگرام، جس کے تحت ملک بھر میں پرانے زیادہ بجلی خرچ کرنے والے پنکھوں کی جگہ کم بجلی استعمال کرنے والے پنکھے لگائے جا رہے ہیں۔ ہماری حکومت کا 5واں اقدام سوشل امپیکٹ فائنانسنگ ہے، جس کے تحت 2 پروگرام شروع کیے گئے ہیں۔ ان میں سے پہلا پاکستان اسکلز امپیکٹ بانڈ کا اجرا ہے، جس کے ذریعے نیب ٹیک کے توسط سے نوجوانوں کو فنی تربیت فراہم کی جائے گی۔ اس سلسلے کا دوسرا قدم ایگری اسٹوریج فائنانسنگ فیسلٹی کا اجرا ہے۔ یہ 7.1 ارب روپے کا منصوبہ ہے، جس کے تحت ملک بھر میں اسٹوریج فیسلٹیز قائم کی جائیں گی، جہاں کسانوں کو اپنا اناج اور غلہ محفوظ کرنے کا موقع ملے گا اور انہیں اس محفوظ شدہ اناج پر بینکوں سے قرضہ لینے کی سہولت ہوگی۔ یہ 5 اسکیمیں وزیراعظم پاکستان کی خصوصی توجہ پر شروع کی گئی ہیں، اور ان کا مقصد ملک میں مالی شمولیت کی کوششوں کو تیز کرنے کے علاوہ ہنرمند اور محروم طبقات کے لیے ترقی کے راستے کھولنا ہے۔ میں اس معزز ایوان کو یہ کہنا چاہتا ہوں कि दीज स्कीम्स आर नॉट इन डिजाइन फेज, दे आर इन एग्जीक्यूशन एंड वी आर इंशाल्लाह जैसे हम अगले साल में जाते हैं दीज स्कीम्स आर गोइंग टू बी इवन फर्दर एक्सेलरेटेड एज वी गो इंशाल्लाह इनटू द नेक्स्ट फिस्कल ईयर। नाम स्पीकर, डिजिटल पाकिस्तान और माली शमूलियत के एजेंडा पर नुमाया पेशरफ्त हुई जिसके नतीजे में बैंकिंग यूजर्स में इजाफा हुआ, डिजिटल ट्रांजेक्शन में तेजी आई और कैशलेस इकॉनमी के फरोग की बुनियाद मजबूत हुई। पिछले साल के 5 लाख के मुकाबले में 16,70,000 ताजर डिजिटल पेमेंट के निजाम से जुड़ चुके हैं। इसी तरह डिजिटल बैंकिंग की सहूलत से इस्तेफादा करने वाले सार्फीन की तादाद 95 मिलियन से बढ़कर 133 मिलियन तक पहुंच चुकी है। सालाना डिजिटल ट्रांजेक्शन की तादाद 6.9 अरब से बढ़कर 10.1 अरब हो चुकी है। मुल्क में वसूल होने वाली तरसीलात का 92% बैंक अकाउंट में मौसूल हो रहा है जबकि G2P का 75% अब इसी डिजिटल निजाम के तहत किया जा रहा है। मैं अब वजीर आजम यूथ प्रोग्राम पे बात करना चाहता हूं। जनाब स्पीकर, हमारे कौमी शायर अलामा इकबाल ने कहा था, मोहब्बत मुझे उन जवानों से है सितारों पे जो डालते हैं कमल। नौजवान किसी भी मुल्क का सबसे कीमती असासा है। हमारी कौमी आबादी का 67% हिस्सा 30 साल से कम उम्र आबादी पर मुश्तमल है। हमारे नौजवान हुनर, अज्म और कुछ दिखाने के जज्बे से मैमूर हैं। वजीर आजम यहाँ मोहम्मद शहबाज शरीफ का अज्म है कि हर नौजवान पाकिस्तानी को वो हुनर, वो तरबियत और वो मौके मिलने चाहिए जो उसे कौमी मईशत का फाल शराकतदार बना सके। इसी विजन का अमली इजहार वजीर आजम यूथ प्रोग्राम है। जनाब स्पीकर, नौजवानों का सबसे बड़ा सरमाया हुनर है। नैफटेक के जरिए प्राइम मिनिस्टर यूथ स्किल डेवलपमेंट प्रोग्राम ने अब तक तकरीबन 5,15,000 नौजवानों को जदीद और रवायती फनी तरबियत फराहम की है। इंडिपेंडेंट वैल्यूएशन के मुताबिक इन तरबियत याफ्ता नौजवानों में से 53% मुलाजमतें हासिल कर चुके हैं। इस प्रोग्राम में खास तौर पर IT पर मबनी तरबियत के जरिए खवातीन की मुआशी खुदमुख्तारी पर खुसूसी तवज्जो दी गई है ताकि घर बैठे फ्रीलांसिंग और डिजिटल मईशत में हमारी बहनें और बेटियां भी बराबर की शरीक हों। अगर हुनर एक गाड़ी है तो सरमाया उसका ईंधन है। प्राइम मिनिस्टर यूथ बिजनेस एंड एग्रीकल्चर लोन स्कीम आज पाकिस्तान में छोटे और दरमियाने दर्जे के कारोबार की फाइनेंसिंग का सबसे बड़ा जरिया बन चुका है। January 2023 से अब तक स्कीम के तहत 258 अरब रुपए की रकम तकसीम गई है जिसमें से 5,34,000 से ज्यादा नौजवान मुस्तफीद हुए। खेलों के मैदान में भी प्राइम मिनिस्टर स्पोर्ट्स टैलेंट हंट प्रोग्राम के जरिए 19 मुख्तलिफ खेलों में मुल्क ग्रीड टैलेंट हंट जारी है जिसमें PSL के मॉडल पर एक खसूसी हॉकी लीग का कमाल भी शामिल है। अगला जहांगीर खान, अगला अरशद नदीम या अगला ओलंपिक चैंपियन शायद किसी शहर या गांव में मौजूद है जहां अभी तक हमारी नजर नहीं पहुंची। ये प्रोग्राम उसे ढूंढ निकालेगा। जनाब स्पीकर, प्राइम मिनिस्टर यूथ प्रोग्राम सिर्फ अप्लाई खराजात नहीं, ये हमारी हुकूमत की सबसे मुनाफे बख्श सरमायाकारी है क्योंकि हमारी हुकूमत नौजवानों को मुल्क के मुस्तकबल का नमार समझती है। जनाब स्पीकर, एक फॉरवर्ड लुकिंग और जामे तजारती पॉलिसी हमारी माशी इस्लाहती एजेंडे का अहम जुज्व है। हमारा बुनियादी अज्म वाजे है, पाकिस्तान को दरामदाद पर इन्हिसार करने वाली मईशत की बजाय बरामदाद के बिल बोते पर आगे बढ़ने वाली मईशत बनाना है। हमारी मुआशी बका का रास्ता आलमी मंडे में मुकाबला करने की सलाहियत बढ़ाने में है। जनाब स्पीकर, बरामदाद को फरोग देने के लिए हुकूमत ने कारोबार की लागत कम की। एक्सपोर्ट इनकम पर आयद 0.25% एक्सपोर्ट डेवलपमेंट सरचार्ज को मुकम्मल तौर पर खत्म कर दिया गया वजीर आजम साहब की खास हिदायत पर। एक्सपोर्ट फाइनेंस स्कीम के तहत मार्कअप की शरह 19% से कम करके 4.5% कर दी गई। एक्सपोर्ट फैसिलिटेशन स्कीम के तहत सहूलत की मुद्दत 9 माह से बढ़कर 18 माह कर दी गई ताकि बरामद कुंदान को कैश फ्लो के मसाइल का सामना ना करना पड़े। इसके अलावा सनती बिजली के नर्ख भी कम किए गए। या मैं कहता चलूं कि अभी 2 या 3 हफ्ते पहले डिस्पाइट द फैक्ट कि हमारी जो पॉलिसी रेट है वो 11.5% में चला गया, लेकिन वजीर आजम पाकिस्तान और गवर्नर स्टेट बैंक के दरमियान जो बातचीत हुई उसके दरमियान यही डिसाइड किया गया कि एक्सपोर्टर पे जो रेट है वो 4.5% पे ही रखा जाएगा। जनाब स्पीकर, 25-30 नेशनल टैरिफ पॉलिसी पर अमल दरामद के पहले ही साल में हुकूमत ने टैरिफ को मकूल बनाने का काम शुरू किया और 7,500 टैरिफ लाइंस पर टैरिफ में कमी की, खसूसन खाम माल और इंटरमीडिएट गुड्स पर, ताकि सनतों को पैदावारी लागत कम हो। टेक्सटाइल और मलबूसात की मशीनरी की ड्यूटी फ्री दरामद की इजाजत दी गई, जिसके नतीजे में मशीनरी की दरामद में 21% इजाफा हुआ है। मजमूई तौर पर इस इकदाम के जरिए 120 अरब रुपए से जायद का फायदा कारोबारी तबके को मुंतकल हो चुका है। जनाब स्पीकर, तवानाई किसी भी मईशत की शहराग है। गुज़िश्ता एक साल में खित्ते में बहरान के बावजूद पाकिस्तान ने तवानाई के शोबे में कई महाजों पर अहम कामयाबियां हासिल की। गुज़िश्ता 2 वर्षों में हुकूमत तवानाई के शोबे में ऐसी स्ट्रक्चरल रिफॉर्म शुरू की हैं जो ना सिर्फ मौजूदा बहरान से निमटने के लिए बल्कि आने वाले मुमकिन बहरान के लिए भी पाकिस्तान को तैयार करेंगी। हमारा मकसद तवानाई की खुद कफालत, सारिफ के लिए कम कीमतें और एक ऐसा निज़ाम है जो जमानतों पर कम से कम इन्हिसार करे। इस सोच के तहत में इस मौजूद जबान के सामने बिजली, तेल और गैस के मैदान में हमारे अहम इकदाम का जिक्र करना चाहूँगा। जनाब स्पीकर, बिजली का शोबा अपनी तारीख के सबसे गहरी इस्लाहाती दौर से गुजर रहा है। गुज़िश्ता 2 वर्षों में इस शोबे ने माली नज़्म व ज़ब्त और कारकर्दगी में बेहतरी का मुजाहरा किया, जिसके नतीजे में माली साल 25-26 में बजट में मुख्तस सब्सिडी के मुकाबले में 143 अरब रुपए से जायद की बचत हासिल की गई। सबसे अहम बात यह है कि यह कमी मुस्तहक सार्फीन पर बोझ डालकर नहीं बल्कि इस्लाहात के जरिए हासिल की गई। मजीद बरां IPP से मुज़ाकरात के नतीजे में तकरीबन 3.7 ट्रिलियन रुपए की बचत हासिल करने के इकदाम किए गए। जनाब स्पीकर, इस शोबे की इस्लाहात में सबसे अहम कदम कंपेटिटिव ट्रेडिंग बायलैटरल कॉन्ट्रैक्ट मार्केट का अमली आगाज है। इसके तहत पहली कंपेटिटिव नीलामी मुनक्कद होने जा रही है, जिसमें तकरीबन 800 मेगावाट बिजली का कारोबार एक मुसाबती मार्केट पर मबनी फ्रेमवर्क के तहत होगा। ये कोई मामूली पेशरफ्त नहीं है। अब तक पाकिस्तान में बिजली एक ही सरकारी खरीदार के जरिए खरीदा जाती थी जो सरकारी जमानतों के सहारे मुआहदा करता था। आज हम इस पुराने, महंगे और सरकारी जमानतों पर मुनहसर निज़ाम से निकल कर एक मुसाबती मार्केट की तरफ बढ़ रहे हैं। ये पाकिस्तान की बिजली की मईशत की बुनियादी तशकील नौ है। जनाब स्पीकर, मौजूदा माली साल में एक मुल्कगीर मश के जरिए हम तमाम सब्सिडाइज सर्फिंग की शनाख्त, रजिस्ट्रेशन और तस्दीक करेंगे, ताकि जनवरी 2027 से पाकिस्तान में डायरेक्ट सब्सिडी मैकेनिज्म का आगाज किया जा सके। यानी सब्सिडी वहां पहुंचेगी जहां उसकी असल जरूरत है। ये वही मुनसफाना मॉडल है जो हमने BISP के जरिए अपनाया। जनाब स्पीकर, इस इस्लाहती एजेंडे का एक और अहम सतून सर्कुलर डेट पर काबू पाना है। मुझे इस सिवान को बताते हुए इत्मीनान है कि मौजूदा माली साल में बिजली के शोबे में सर्कुलर डेट की नेट जीरो एक्युमुलेशन हासिल की गई, यानी इस साल इस बोझ में कोई इजाफा नहीं हुआ, जबकि सर्कुलर डेट के स्टॉक में 1,225 अरब रुपए की लोन सेटलमेंट पे पेशरफ्त हुई। साथ ही NTDC की स्ट्रक्चरल रिफॉर्म की जा रही है, जिनके तहत तरसील, सिस्टम ऑपरेशन और मार्केट ऑपरेशन के फंक्शंस को अलग अलग किया जा रहा है। जनाब स्पीकर, LNG के हवाले से एक अहम पेशरफ्त का जिक्र करूंगा। पाकिस्तान ने एक जामे रिसर्च के बाद कतर और इटली के साथ अपने तवील मुद्दती सेल एंड परचेज अग्रीमेंट से दोबारा बातचीत की और साल 2026 के लिए 35 LNG कार्गोज की कमी पर इत्तेफाक किया। इस एक फैसले की बदौलत हमें तकरीबन 1.2 अरब अमरीकी डॉलर जरे मुबादला की बचत होगी। ये उसी काविश का नतीजा है कि गुज़िश्ता 11 महीनों में सार्फीन के गैस के बिल में कोई इजाफा नहीं हुआ। जनाब स्पीकर, ईरान अमरीका जंग के पेश नज़र हमने मकामी गैस की पैदावार बढ़ाने पर भी तवज्जो मरकूज की। मार्च 2026 के बाद हमारी तेल की तलाश की कंपनियों ने कौमी निज़ाम में तकरीबन 100 MCC FD अजाफी गैस शामिल की, जिसने बिजली की पैदावार में शॉर्टेज को नुमाया तौर पर कम किया। हमने खाद की पैदावार को एक लम्हे के लिए भी रुकने नहीं दिया। मुल्क के 10 खाद कारखानों को गैस की मुसलसल फराहमी यकीनी बनाई गई। इसी तरह LNG पर काम करने वाले प्लांट्स के लिए भी गैस मुख्त की गई। जनाब स्पीकर, حکومت نے تیل اور گیس کے دریافت کے درمیان بھی اہم کامیابی حاصل کی ہیں۔ پاکستان نے 20 سال بعد آف شور لائسنسی کے 24 بلاکس قومی اور بین الاقوامی ای این پی کمپنی کو الاٹ کیے ہیں۔ یہ پاکستان کی آف شور آئل اینڈ گیس ایکسپلوریشن کی تاریخ کا سنگ میل ہے۔ قابل ذکر بات یہ ہے کہ برادر ملک ترکیہ کی قومی تیل کمپنی پی پی اے او نے پاکستانی کمپنیوں کے ساتھ شراکت داری کے ذریعے ہمارے آف شور سیکٹر میں قدم رکھا ہے۔ مالی سال 25-26 کے دوران ای این پی شعبے میں سرمایہ کاری $1 ارب سے تجاوز کرنے کی توقع ہے۔ اس عرصے میں 17 نئی تیل اور گیس کی دریافتیں ہوئیں، جن سے مقامی پیداواری استعداد میں 108 ایم ایم سی ایف ڈی گیس اور تقریباً 16,000 بیرل یومیہ تیل کا اضافہ ہوا، جبکہ پروڡکشن میں اضافہ کے ذریعے مزید 229 ایم ایم سی ایف ڈی گیس اور 13,000 بیرل تیل قومی نظام میں شامل ہوا۔ جناب اسپیکر، معدنیت کے شعبے میں ہمارا فلیگ شپ منصوبہ ریکوڈیک اس سال فائنینسنگ اور امپلیمنٹیشن کے کئی اہم سنگ میل عبور کر چکا ہے۔ ہم اس منصوبے کی بر وقت تکمیل کے لیے پرعزم ہیں۔ جناب اسپیکر، میں اب انفارمیشن ٹیکنالوجی اور ٹیلی کمیونیکیشن پر بات کرنا چاہتا ہوں۔ پاکستان میں انفارمیشن ٹیکنالوجی کا شعبہ تیزی سے ترقی کر رہا ہے۔ یہ شعبہ ملک کی ترقی اور ایکسپورٹ بڑھانے میں نہایت اہم کردار ادا کر رہا ہے۔ گزشتہ 1 سال میں اس شعبے میں کئی اہم کامیابیاں حاصل ہوئیں، جس کی تفصیل درج ذیل ہے۔ آئی ٹی کے شعبہ کی برآمدات میں 20% سے زائد کی سالانہ شرح نمو سے بڑھ رہی ہیں۔ اس سال یہ برآمدات 4.5 ارب ڈالر تک پہنچنے کی توقع ہے۔ اس طرح یہ شعبہ برآمدات میں اضافے کے اعتبار سے سب سے تیزی سے بڑھنے والے شعبوں میں سے ایک ہے۔ اس سال مارچ میں 5G اسپیکٹرم کی کامیابی سے نیلامی کی گئی، جسے دنیا کے سب سے بڑی اسپیکٹرم نیلامیوں میں شمار کیا جا رہا ہے۔ اس کے ذریعے 5 شہروں میں 5G سروس شروع ہو چکی ہے۔ حکومت نے رائٹ آف وے چارجز کو ختم کیا، جس کے نتیجے میں 2024 کے 20 لاکھ گھروں کے مقابلے میں 50 لاکھ گھروں میں فائبر لائنز دستیاب ہیں اور ٹیلی کام ٹاورز کی فائبرائزیشن 14% سے بڑھ کر چکی ہے۔ حکومت نے رائٹ آف وے چارجز کو ختم کیا، جس کے نتیجے میں 2024 کے 20 لاکھ گھروں کے مقابلے میں 50 لاکھ گھروں میں فائبر لائنز دستیاب ہیں

ہے جناب. ویلکم بیک ونس اگین. خوشبخت اعجاز احمد خان صاحبہ نے ایک کوشچن پوچھا تھا کہ سیدنا امام حسین علیہ السلام بظاہر تو جنگ کرنے کے لیے نہیں گئے, کیونکہ انسانی عقل میں یہ بات نہیں آتی ہے کہ کوئی شخص جنگ کرنے جا رہا ہے اور وہ اپنے اہل و عیال کے ساتھ, اپنے بیوی بچوں کے ساتھ, اپنی بہن کے ساتھ, اپنے گھر کے چھوٹے بچوں کے ساتھ, چھ ماہ کے بچے کے ساتھ, چھوٹی بچی کے ساتھ جو ہے وہ میدان جنگ میں جائے. یقینی طور پر صرف پھر اپنا لشکر لے کے جانا چاہیے تھا, اور اگر ان پہ جنگ مسلط کر دی گئی ہے تو پھر ان کو چاہیے تھا کہ حضرت عباس کو یہ آرڈر جاری کرتے کہ جناب ان سے بدلہ لیا جائے. اچھا, اس میں دو تین چیزیں جو ہیں وہ مرہون خاطر رکھنی بڑی ضروری ہیں. پہلی چیز تو یہ ہے کہ جو واقعہ کربلا ہے, یہ رسول اللہ صلی اللہ علیہ وسلم کو ان کی زندگی میں ہی بتا دیا گیا تھا کہ یہ ہونا ہے, ٹھیک ہو گیا. اور آپ لوگوں نے پڑھا بھی ہوگا, سنا بھی ہوگا کہ جبرائیل امین آئے رسول اللہ صلی اللہ علیہ وسلم کو جب بتایا تو رسول اللہ غمگین ہوئے, پیار کیا اپنے نواسوں کو. اب کربلا میں وہ کون سا لمحہ ہے, وہ کون سا دن ہے, وہ کون سا واقعہ ہے کہ جب یہ معاملات ہونے ہیں یہ سوائے امام حسین علیہ السلام کے یا خدا تعالیٰ کی ذات کے. یقینی طور پر امام حسین علیہ السلام یا رسول اللہ صلی اللہ علیہ وسلم کو تو باقاعدہ بتا دیا گیا. اب کوئی شخص جانتا نہیں ہے اس کو, آپ سمجھ رہے ہیں میری, اس کو ذرا سمجھیے گا, تھوڑا انڈرسٹینڈ کیجیے گا تو آپ کو یہ چیز سمجھ میں آئے گی. اب بیسیکلی اس میں تو کوئی دوسری رائے موجود نہیں ہے کہ امام حسین علیہ السلام کو دھوکے سے وہاں پر بلایا گیا ہے. اس میں بیسیکلی میں آپ کو تھوڑی سی بریف ہسٹری اس کی بتا دیتا ہوں. امام حسین علیہ السلام نے اپنے سفیر کو, جن کا نام مسلم بن عقیل تھا, جو کہ شوہر ہیں بی بی پاک دامنہ لاہور میں, جو مولا علی علیہ السلام کی بیٹی ہیں, حضرت عباس علمدار علیہ السلام کی سگی بہن ہیں, جن کا نام جناب رقیہ ہے, بی بی پاک دامنہ کے نام سے ان کی درگاہ مشہور ہے لاہور میں, ان کے شوہر کو مسلم بن عقیل کو اپنا سفیر بنا کے کوفہ کی جانب بھیجا, کیونکہ کوفہ سے خطوط آ رہے تھے کہ یہاں پہ جو یزید ہے وہ ہم سے زبردستی بیعت لے رہا ہے اور ہم جو ہے وہ نہیں چاہتے اس کی بیعت کرنا. آپ آل نبی ہیں, آپ رسول اللہ کے وارث ہیں, آپ دین کے وارث ہیں, تو ہم چاہتے ہیں کہ ہم آپ کی بیعت کریں, آپ یہاں پر آئیں, ہم آپ کے ساتھ مل کر اس کے اگینسٹ جو ہے یہاں پر ایک پروٹیسٹ شروع کریں گے, ایک احتجاج شروع کریں گے اور ہم آپ کا ساتھ دیں گے. اب یقینی طور پر امام حسین علیہ السلام نے اپنے اہل و عیال کے ساتھ وہاں پر قیام کی نیت سے جا کر پھر ایک وہاں سے اپنی ایک کمپین شروع کرنی تھی, ناٹ اونلی فار دیٹ خلافت پرپز بٹ فار دیٹ تھنگ کہ جو یزید اگینسٹ کر رہا ہے ایز پر دا اسلامک لا اینڈ ایز پر دا اسلامک رولز کریٹڈ بائی, ڈیسائیڈڈ بائی, گیون بائی اللہ سبحانہ و تعالیٰ, بائی پروفٹ محمد مصطفیٰ سرکار دو عالم رحمۃ اللہ علمین صلی اللہ علیہ وسلم. ٹھیک ہے, تو انہوں نے اپنے سفیر کو بھیجا کہ جاؤ, جو لوگ یہ بات کر رہے ہیں وہاں پہ جاؤ, دیکھو اور مجھے بتاؤ کہ کیا یہ حقیقت ہے. تو جب مسلم بن عقیل وہاں پر پہنچے تو 40,000 لوگوں نے مسلم بن عقیل کے ہاتھ پر بیعت کی اور کہا کہ یہ بالکل ٹھیک ہے, آپ جناب حسین کو بلائیے, ہم یہاں پر ان کی نصرت کا انتظار کر رہے ہیں. اب جب 40,000 لوگوں نے بیعت ان کے ہاتھ میں کی تو مسلم بن عقیل نے خط لکھا امام حسین علیہ السلام کو کہ مسلم بن عقیل جو ان کے سفیر تھے امام حسین علیہ السلام کے, کہ امام حسین علیہ السلام یہاں پر یقینی طور پر جو خط آپ کو موصول ہوئے ہیں وہ سچے ہیں, لوگ آپ کی نصرت کا انتظار کر رہے ہیں, تو آپ آ جائیے. امام حسین علیہ السلام اپنے اہل و عیال کے ساتھ سفر پہ نکلے. ایک مقام ایسا آیا کہ جہاں پر یزید کو یہ پتا چلا کہ امام حسین علیہ السلام مکہ میں موجود ہیں, تو اس نے یہ کوشش کی لعین نے کہ ان کو وہیں پر نقصان پہنچایا جائے, جس کی وجہ سے امام حسین علیہ السلام نے اپنا احرام کھول دیا, حج کو عمرے میں تبدیل کیا. حج ہو رہا تھا, حج کے دن تھے نا, حج کو عمرے میں اپنے عمرہ اپنا جو حج ہے اس کو عمرے میں تبدیل کرتے ہوئے وہاں سے رخصت ہوئے, کیونکہ وہ وہاں پر جو ایک ڈگنیٹی ہے اس جگہ کی اس کو پامال ہونے نہیں دینا چاہتے تھے, نہیں چاہتے تھے کہ وہاں پہ خون خرابہ ہو. تو امام حسین علیہ السلام نے اپنے حج کو عمرے میں تبدیل کرتے ہوئے سفر جاری رکھا.
एक मकाम पर जाके किसी ने मुखबरी कर दी यजीद को कि मुस्लिम बिन अकील के हाथ पे कूफा के तकरीबन 40,000 लोगों ने बैत कर लिया है और इमाम हुसैन अलैहिस्सलाम रस्ते में है। तो उसने क्या किया, उसने मुस्लिम बिन अकील जो कि सफ़ीर हुसैन थे, मैं फिर बार बार ये कह रहा हूँ ताकि जो छोटे बच्चे सुन रहे हैं उनके जहन में ये आ जाए कि जो सफ़ीर हुसैन थे मुस्लिम बिन अकील जो कि शौहर हैं बीबी पाक दामना जनाब रुकैया जिनकी दरगाह लाहौर में मौजूद है, उन यजीद ने क्या किया कि अपने सिपाहियों को भेजा, जो उस टाइम पे जो गवर्नर था उसको भेजा, उनको कैप्चर किया मुस्लिम बिन अकील को और उनको बेदर्दी से शहीद करके जो कूफा का दरवाज़ा है उसके साथ उनके जस्ते खाकी को लटका दिया गया और लोगों से कहा गया कि जो जो ये सोचता है कि वो इमाम हुसैन के साथ जाएगा या इमाम हुसैन का साथ देने का सोचता है उसका ये हाल होगा। अब ये वो मकाम है जहां पर कूफी को हम अक्सर कहते हैं ना कि कूफियों ने धोखा दिया, ये वो मुकाम है कि पहले खत लिख के बुलाया, जब इमाम हुसैन अलैहिस्सलाम उनकी नुसरत को आए तो रस्ते में वो मुनहरिफ हो गए और वो डर गए, जाहिर है जब उन्होंने देखा कि मुस्लिम अकील के साथ क्या हुआ तो वो लोग डर गए जबकि डरना नहीं चाहिए था जाहिर है, लेकिन बहरहाल डर के मारे वो सारे के सारे लोग अपने वादे से मुनहरिफ हो गए। अब यकीनी तौर पर मुस्लिम बिन अकील को जब ये बात पता चली कि मामलात हो रहे हैं तो यकीनी तौर पर उस टाइम पर व्हाट्सएप तो नहीं था या कोई मोबाइल फोन नहीं था, व्हाट्सएप नहीं था कि उसी टाइम मैसेज पहुंच जाया जाए। अब इमाम हुसैन अलैहिस्सलाम वहां से रुखसत हो चुके हैं, ठीक है। एक चीज ये भी जिंदगी में याद रखिएगा कि ये मार्का ये इम्तिहान आले नबी पे होना ही था, ये इस्लाम की जो बका है उसके लिए बहुत बड़ा बुर्ज था जिसने क्रिएट होना था, क्योंकि रसूल अल्लाह के जाने के बाद लोगों ने ये सोचा कि रसूल अल्लाह का कोई जाहिरी वारस तो है नहीं, उनका बेटा हो या कोई ऐसा जो दीन के हवाले से हिकमत अमली तब्दील ना करने दे तो अब हमें जैसे बेहतर लगेगा हम वो करेंगे। इमाम हुसैन अलैहिस्सलाम ने कहा कि सोचना भी ना कि कोई मैं नबी का जो दीन है उसका वारिस हूँ, मैं अपने नाना का वारिस हूँ। सुबार कैफ जब इमाम हुसैन अलैहिस्सलाम वहां पर पहुंच गए और कूफी जो है वो मुनारिफ हो गए, कूफियों ने धोखा दे दिया, तो जबरदस्ती हुर ने जो बाद में जनाबे हुर हो गए उन्होंने जबरदस्ती इमाम हुसैन अलैहिस्सलाम के काफिले को मोड़ा करबला की जानिब। जब करबला के मकाम पर आए, यही वजह जैसे मैंने कहा कि इमाम हुसैन अलैहिस्सलाम को पता था इस इम्तिहान का, यही वजह है कि जब करबला की जमीन आई तो उन्होंने पूछा कि लोगों क्या ये करबला है, करबोबला है, तब लोगों ने कहा कि हाँ, तो फिर इमाम हुसैन अलैहिस्सलाम ने कहा कि इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, ठीक हो गया। अच्छा एक चीज याद रखिएगा, अब इसके ऊपर बहुत सारे लोग ये बात करते हैं कि भाई इसका मतलब तो फिर ये हुआ कि यजीद उनको जो है वो शहीद तो नहीं करना चाहता था, यजीद जो चाहता था कि वो जिंदा उनके पास चले जाएं या निगोशिएशन हो जाए, इसका मतलब फिर बीच में मामला खराब हुआ। नहीं, यजीद लानती था, यजीद ये चाहता था, उसकी वजह मैं आपको बताता हूं। देखिए फर्ज करें, आपका कोई सबॉर्डिनेट है, ठीक है, आप किसी ऑफिस के चीफ एग्जीक्यूटिव ऑफिसर हैं और आपका कोई नीचे मातहत है, आप उससे कहते हो कि ये काम ना करना और उसने वो काम कर लिया, तो जब वो आपके पास वापस आएगा तो क्या आप उसको सजा दोगे या प्रमोट कर दोगे? मतलब आपने उसको कहा कि ये काम नहीं करना, ये विंडो इंस्टॉल नहीं करनी है कंप्यूटर में, ठीक है, लेकिन जब आप वापस आए वही विंडो इंस्टॉल हुई हुई थी, तो अब बतौर चीफ एग्जीक्यूटिव ऑफिसर आप उस बंदे को जॉब से फारग कर दोगे, जॉब से निकाल दोगे या उसको प्रमोट कर दोगे? कोई भी थोड़ा सा जहन रखने वाला आदमी भी ये कहेगा कि भाई जाहिर है अगर हमने उसको किसी काम से मना किया और उसने वो काम किया है तो फिर हम उसे, बनता तो यही है कि बतौर चीफ एग्जीक्यूटिव ऑफिसर जो है हम उसको जॉब से निकाल देंगे। यजीद ने किसी एक सिपाही के साथ भी ये नहीं किया, बल्कि जो लोग कम लेवल्स पे थे, मतलब फर्ज करें कि जिसने इमाम हुसैन अलैहिस्सलाम को शहीद किया या फर्ज करें कि जिसने इमाम हुसैन अलैहिस्सलाम को ज्यादा दुख दिया, वो अगर फर्ज करें कि पहले मिसाल दे रहा हूं कि कांस्टेबल था फौज के अंदर तो उसको जर्नैल बना दिया गया, अगर कोई जर्नैल था तो उसको गवर्नर बना दिया गया, मतलब उसको प्रमोट किया, तो अगर यजीद नहीं चाहता था कि ये हो तो फिर तो उसको चाहिए था कि वो सजाए देता उन लोगों को, ठीक है। एक तो ये चीज, एक तो ये बहुत बड़ा सबूत है कि यजीद मलाउन इसमें शामिल था, अगर वो नहीं चाहता था तो फिर तो उसको चाहिए था कि वो सजाएं देता हूं लोगों को, भाई मैंने तो तुम्हें नहीं कहा था तुमने आले रसूल ज़बह कर दी, मैं तुम्हें जो है वो सजाएं दूंगा, लेकिन उसने तो प्रमोट किया, सजाएं देने के बजाय उसने तो प्रमोट कर दिया लोगों को। दूसरी बात है, चले जो इमाम हुसैन अलैहिस्सलाम के साथ हुआ उसमें अगर वो शामिल नहीं भी था तो जो उसने आले नबी के साथ, आले बैत के काफले के साथ किया दरबार में,
जो उनको जनाबे सज्जाद को कैद रखा गया, जनाबे सकीना को कैद रखा गया, उसी जिंदान में फिर वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुदा ताला की बारगाह में भी पेश हुई। तो बात यह है कि दोनों सूरत हाल में यजीद मलाउन इसमें शामिल था। अब इसमें आते हैं कि जनाब इमाम हुसैन अलैहिस्सलाम ने जनाब हज़रत अब्बास को क्यों नहीं हुक्म दिया कि भाई ये मामलात ख़त्म करो। देखो ये एक सवाल ऐसा है कि मैंने आपसे पहले भी अर्ज़ किया कि ये चीज़ होनी थी, मतलब ये करबला होनी है। अगर फ़र्ज़ करें कि ये होनी ना होती तो इमाम हुसैन अलैहिस्सलाम हज़रत अब्बास को तो बाद में ये बात कहते हैं। अब सुनिएगा, बड़ा बारीक पॉइंट मैं आपको दे रहा हूँ। जनाबे अब्बास भी इमाम हुसैन अलैहिस्सलाम के ताबे हैं, ये याद रखिएगा बात। जैसे मैं आपको मिसाल देता हूं, हम रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे जान निसार करते हैं क्योंकि वो नबी खुदा हैं, खुदा के भेजे हुए नबी हैं। हम इमाम हुसैन अलैहिस्सलाम पे या उससे पहले इमाम अली अलैहिस्सलाम पे अपनी जान निसार करते हैं, उनको अपना मौला मानते हैं। क्यों? क्योंकि नबी ने कहा कि वो मौला हैं। हम इमाम हुसैन अलैहिस्सलाम को अपनी जान मानते हैं, उन पे जान निसार करते हैं। क्यों? क्योंकि वो नबी के नवासे हैं। आप समझ रहे हो मेरी बात? तो इसी तरह हजरत अब्बास